0: صبح کے 7 بجے ہیں. السلام علیکم. آج ہفتہ ہے ربیع الاول کی 29 اور ستمبر کی 12 تاریخ. یہ ریڈیو پاکستان ہے. آصفہ محفوظ سے خبریں سنیے. اہم خبروں کا خلاصہ. وزیراعظم نے متعلقہ حکام کو ہدایت کی ہے کہ کسی بھی علاقے میں لوڈ شیڈنگ کو 2 گھنٹے تک محدود رکھنے کے لیے فوری اقدامات کیے جائیں. حکومت نے آج سے آئندہ 3 روز کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے. میجر راجہ عزیز بھٹی شہید نشان حیدر کی 61ویں برسی آج منائی جا رہی ہے. صدر، وزیراعظم اور مسلح فوج کے سربراہان نے میجر عزیز بھٹی شہید نشان حیدر کی برسی پر انہیں شاندار خراج عقیدت پیش کیا ہے. اسرائیل اور لبنان کے درمیان روم میں مذاکرات کا اگلا دور اکتوبر تک ملتوی کر دیا گیا ہے. برمنگھم میں پاکستان کے خلاف تیسرے اور آخری کرکٹ ٹیسٹ کے 4th روز انگلینڈ آج اپنی دوسری اننگز کا کھیل شروع کرے گا. اور اب خبروں کی تفصیل. وزیراعظم شہباز شریف نے ملک کے مختلف حصوں میں بڑھتی ہوئی لوڈ شیڈنگ کا نوٹس لیتے ہوئے ہدایت کی ہے کہ کسی بھی علاقے میں لوڈ شیڈنگ کا دورانیہ 2 گھنٹے سے زیادہ نہیں ہونا چاہیے. انہوں نے یہ ہدایات اسلام آباد میں بجلی کے لوڈ مینجمنٹ کے حوالے سے ایک اہم اجلاس کی صدارت کرتے ہوئے جاری کی. اجلاس کو بتایا گیا کہ علاقائی صورتحال، آبنائے ہرمز میں کشیدگی اور ترسیل کے مسائل کے باعث آر ایل این جی کی فراہمی میں خلل پڑنے سے بجلی کی پیداوار میں کمی آئی ہے، جس کے باعث بجلی کی طلب اور رسد میں توازن برقرار رکھنے کے لیے لوڈ مینجمنٹ کی ضرورت پیش آئی ہے. وزیراعظم نے حکام کو ہدایت کی کہ آر ایل این جی کی فراہمی میں رکاوٹیں دور کرنے کے لیے فوری اقدامات کیے جائیں اور تمام دستیاب وسائل کا مؤثر استعمال یقینی بنایا جائے تاکہ ہر علاقے میں لوڈ شیڈنگ 2 گھنٹے تک محدود رہے. شہباز شریف نے بجلی کی فراہمی اور دیگر متعلقہ مسائل سے متعلق عوامی شکایات نمٹانے کے لیے تقسیم کار کمپنیوں کی سطح پر صارفین کی شکایات کے ازالے کی کمیٹیاں قائم کرنے کا بھی حکم دیا. انہوں نے ہدایت کی کہ ان کمیٹیوں میں عوامی نمائندے شامل کر کے انہیں 1 ہفتے کے اندر فعال کیا جائے. اجلاس کو بتایا گیا کہ بجلی کے صارفین ہیلپ لائن نمبر 118 پر شکایات درج کرا سکتے ہیں اور انہیں ٹوکن نمبر اور شکایات کے ازالے کا متوقع وقت فراہم کیا جائے گا. اجلاس کو بتایا گیا کہ مونسون بارشوں سے ضلع راجن پور کے 6 صارفین کے علاوہ ملک بھر میں صارفین کے لیے بجلی کی فراہمی متاثر نہیں ہوئی. حکومت نے آج سے آئندہ 3 روز کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے. وزارت توانائی کی جانب سے جاری اعلامیہ کے مطابق ہائی اسپیڈ ڈیزل کی قیمت میں 5.28 روپے فی لیٹر اضافہ کیا گیا ہے، جس کے بعد اس کی نئی قیمت 403.32 روپے فی لیٹر ہو گئی ہے. اسی طرح پیٹرول کی فی لیٹر قیمت بھی 5.02 روپے فی لیٹر اضافے کے بعد 375.82 روپے مقرر کی گئی ہے. پاکستان ورچوئل اثاثہ جات ریگولیٹری اتھارٹی کے چیئرمین بلال بن ثاقب نے ڈیجیٹل اثاثوں اور متعلقہ ٹیکنالوجیز کو مؤثر قواعد و ضوابط کے دائرہ کار میں لانے کی اہمیت پر زور دیا ہے. انہوں نے یہ بات اقوام متحدہ میں پائیدار ترقی کے لیے ڈیجیٹل اثاثوں اور بلاک چین کے موضوع پر ایک تقریب سے خطاب کرتے ہوئے کہی. بلال بن ثاقب نے کہا کہ واضح مؤثر قواعد و ضوابط اعتماد سازی، صارفین کے تحفظ اور ایسا ماحول پیدا کرنے میں مدد دے سکتے ہیں جس میں ڈیجیٹل مالیاتی ٹیکنالوجی ذمہ دارانہ انداز میں ترقی کر سکیں. اس موقع پر اقوام متحدہ میں پاکستان کے مستقل نمائندے عاصم افتخار احمد نے زور دیا کہ ترقی پذیر ممالک میں نہ صرف ابھرتی ہوئی ٹیکنالوجیز کو اختیار کرنے بلکہ ان سے فائدہ اٹھانے کی صلاحیت بھی ہونی چاہیے. کور کمانڈر کوئٹہ نے کہا ہے کہ بلوچستان میں پائیدار امن یقینی بنانے کے لیے سیکیورٹی اقدامات جاری رکھے جائیں گے. وہ کوئٹہ میں صحافیوں سے گفتگو کر رہے تھے. کور کمانڈر نے صحافیوں کو بلوچستان میں امن و امان کی بحالی کے لیے کیے جانے والے اقدامات اور سیکیورٹی چیلنجز کے بارے میں بریفنگ دی. صحافیوں کے وفد کو دہشت گردوں کے خلاف جاری کارروائیوں کے دوران برآمد کیے گئے اسلحے اور گولہ بارود کا بھی معائنہ کرایا گیا. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. मेजर राजा अजीज भट्टी शहीद निशान हैदर की 61वीं बरसी आज मनाई जा रही है। 1965 की पाक भारत जंग के दौरान लाहौर सेक्टर के इलाके बरकी में कंपनी कमांडर की हैसियत से मेजर राजा अजीज भट्टी ने अगले मोर्चे पर तैनात प्लाटून के साथ रहने का फैसला किया, जो मुसलसल तोपखाने और टैंकों के हमलों की जद में थी। उन्होंने दुश्मन की मुसलसल फायरिंग से बिला खौफ अपने बहादुर जवानों के साथ BRB नहर का दिफा किया। वो 1965 में आज के रोज दुश्मन के टैंक का एक गोला सीने पर लगने से जामे शहादत नोश कर गए। सदर आसिफ अली जरदारी और वजीर आजम शहबाज शरीफ ने मेजर अजीज भट्टी शहीद निशान हैदर की 61वीं बरसी पर उन्हें खिराज अकीदत पेश किया है। इस मौके पर अपने अलग अलग पैगाम में उन्होंने कहा कि मेजर राजा अजीज भट्टी शहीद की अजीम कुर्बानी मादर वतन के तकद्दस और मुल्क दिफा के लिए गैर मुतजलजल अज़्म की रोशन मिसाल है। सदर आसिफ अली जरदारी ने कहा कि शहीद की बेमिसाल कुर्बानी और लाजवाल बहादुरी पूरी कौम के लिए बायस फख्र और नौजवान नस्ल के लिए ले रहा है। उन्होंने कहा कि कौम अपने बहादुर शहदा की कुर्बानियों को हमेशा याद रखेगी और इनके बेमिसाल जज्बे हुब्बुल वतनी और मुल्क से वफादारी को सलाम पेश करती रहेगी। वजीर आजम शहबाज शरीफ ने कहा कि 1965 की जंग के दौरान मेजर अजीज भट्टी ने मादर वतन के दिफा के लिए बहादुरी से लड़ते हुए अपनी कीमती जान कुर्बान की। शहबाज शरीफ ने कहा कि वतन की सरजमीन हमेशा इस बात की गवाह रहेगी कि इसके बहादुर सपूत इसके दिफा और तकद्दस के लिए अपनी जानें हथेली पर रखते हैं। चीफ ऑफ आर्मी स्टाफ और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सैयद आसिम मुनीर, पाक बहरिया के सरबरा एडमिरल नवीद अशरफ, पाक फजाइये के सरबरा एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धू और कमांडर नेशनल स्ट्रेटेजिक कमांड जनरल सैयद आमिर रजा ने पाकिस्तान की मुसल्ला फौज की जानिब से मेजर राजा अजीज भट्टी शहीद निशान हैदर की 61वीं बरसी पर उन्हें शानदार खिराज अकीदत पेश किया है। ISPR के मुताबिक पाक फौज ने मुल्क की खुद मुख्तारी और सलामती के दिफा के लिए राजा अजीज भट्टी शहीद की तरह बेमिसाल जुर्रत अज़्म और जज्बे कुर्बानी के पुख्ता अज़्म का अदा किया। इसराइल और लबनान के दरमियान रूम में मुज़ाकरात का अगला दौर अक्टूबर तक मुलतवी कर दिया गया है। गुज़श्ता माह अमरीका ने कहा था कि इटली की दारुलहुकूमत में मुज़ाकरात का अगला दौर सितंबर के शुरू में होगा। मुज़ाकरात मुलतवी करने का ऐलान इसराइल की जानिब से जनूबी लबनान में हिजबुल्ला की बनाई गई सुरंगें तबाह किए जाने के बाद एक रोज बाद सामने आया। तरक्की पजीर मुल्कों के दरमियान तआवुन का आलमी दिन आज मनाया जा रहा है। ये दिन तरक्की पजीर ममालिक के दरमियान बढ़ते हुए यकजहती इश्तराकी अमल और मसाइल के काबिल अमल हल के तबादले को उजागर करता है। पाकिस्तान के खिलाफ तीसरे और आखिरी क्रिकेट टेस्ट के चौथे रोज इंग्लैंड आज बर्मिंघम में अपनी दूसरी इनिंग्स का आगाज करेगा। अब तक का स्कोर यह है, पाकिस्तान 133 और 449 रन, इंग्लैंड 453 रन। इंग्लैंड को टेस्ट जीतने के लिए 130 रन दरकार हैं। तीन मैचों की सीरीज में इंग्लैंड को 2-0 की बढ़तरी हासिल है। खवातीन के T20 एशिया क्रिकेट कप का फाइनल कल दुबई में श्रीलंका और भारत के दरमियान खेला जाएगा। मैच शाम 7:30 बजे शुरू होगा। इससे पहले रात दुबई में श्रीलंका टूर्नामेंट के दूसरे सेमीफाइनल में पाकिस्तान को 4 विकेटों से हराकर फाइनल में पहुंच गया। और अब मौसम। महकमे मौसमियात की पेशगोई के मुताबिक आइंदा 12 घंटों के दौरान मुल्क के बेशतर मैदानी इलाकों में मौसम गर्म और मरतूब रहेगा। ताहम बालाई और वस्ती खैबर पख्तूनख्वा, खित्ता पोठोहार, गिलगित बल्तिस्तान और कश्मीर में बाज़ मकामात पर तेज हवाएं चलने और गरज चमक के साथ बारिश का इम्कान है। आज सुबह रिकॉर्ड किया गया बाज़ बड़े शहरों का दर्ज हरारत, इस्लामाबाद 22 डिग्री सेंटीग्रेड, लाहौर 28, कराची 27, पिशावर 24, कोयटा 21, गिलगित 19, मरी 17 और मुजफ्फराबाद में 20 डिग्री सेंटीग्रेड रिकॉर्ड किया गया। भारत के गैर कानूनी जेर कब्जा जम्मू कश्मीर के लिए महकमा मौसमियात की पेशगोई के मुताबिक श्रीनगर, लह, पुलवामा, अनंतनाग, शोपियां और बारामूला में मतलब जज्वी तौर पर अब्र आलूद और मौसम खुश्क रहने का इम्कान है, जबकि जम्मू में मतलब जज्वी तौर पर अब्र आलूद रहने और कहीं कहीं गरज चमक के साथ बारिश मुतवक्के है। आज सुबह रिकॉर्ड किया गया दर्ज हरारत श्रीनगर और अनंतनाग में 17 डिग्री सेंटीग्रेड, जम्मू 26, लह 7, जबकि पुलवामा, शोपियां और बारामूला में 18 डिग्री सेंटीग्रेड रिकॉर्ड किया गया। आखिर में खबरों का खुलासा एक बार फिर सुन लीजिए। وزیراعظم نے متعلقہ حکام کو ہدایت کی ہے کہ کسی بھی علاقے میں لوڈ شیڈنگ کو 2 گھنٹے تک محدود رکھنے کے لیے فوری اقدامات کیے جائیں۔ حکومت نے آج سے آئندہ 3 روز کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ میجر راجہ عزیز بھٹی شہید نشان حیدر کی 61ویں برسی آج منائی جا رہی ہے۔ صدر، وزیراعظم اور مسلح افواج کے سربراہان نے میجر عزیز بھٹی شہید نشان حیدر کی برسی پر انہیں شاندار خراج عقیدت پیش کیا ہے۔ اسرائیل اور لبنان کے درمیان روم میں مذاکرات کا اگلا دور اکتوبر تک ملتوی کر دیا گیا ہے۔ برمنگم میں پاکستان کے خلاف تیسرے اور آخری کرکٹ ٹیسٹ کے 4th روز انگلینڈ آج اپنی دوسری اننگز کا کھیل شروع کرے گا۔ خبریں ختم ہوئیں، مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.goe.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1۔
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: المقدس میں ایسے ہی لکھی ہوئی ہے جیسے یہ قانون بتا رہا ہے.
1: اعادہ کر لیں اس کا کہ آپ کہہ رہے ہیں کہ خاتون جو کہ بیوہ ہوگی اس کو 1/3 یعنی کہ جداد کا تیسرا حصہ خاتون کو مل جائے گا. اب جو ریمیننگ جداد ہوگی اس میں سے آدھا بیٹی کا اور آدھا بیٹے
0: کا ہوگا,
1: یا جتنے بچے ہیں اس کے حساب سے
0: برابر
1: تقسیم
0: ہوگا. اس میں بیٹے اور بیٹی کا مطلب کوئی فرق نہیں ہے. تو یہ کلیئر کرنا بڑا ضروری تھا. اس سوال کا جواب لوگوں کو نہیں ملتا تھا تو ہم نے بائبل کے مطابق بھی دیا ہے. اگر کوئی سننا چاہتا ہے بائبل کا بھی ریفرنس, بہت سارے ریفرنس ہیں لیکن ایک بڑا ریفرنس آپ کو یاد رہ جائے گا, ایوب نبی کی کتاب آخری چیپٹر آپ پڑھیں, اس میں آپ دیکھیں گے ایوب نبی نے اپنے بچوں میں جائیداد کس طرح تقسیم کیا, تو آپ کو مدد ملے گی یہ سمجھنے کے لیے.
1: بالکل ٹھیک.
0: اور دوسرا میں یہ سمجھتی ہوں مینٹیننس کا بڑا تھا
1: بالکل
0: خواتین کے لیے. تو جب کبھی ایسے ہوتا ہے یہ معاملات ہو جاتے ہیں سیپریشن کے, تو مینٹیننس کا جو ہم نے پرپوز کیا ہے لا, اس کے اندر مینٹیننس اور بچوں کی کسٹڈی کا رائٹ جو ہے وہ خاتون کے لیے محفوظ کیا ہے, اور بچوں کی کسٹڈی کا رائٹ جو ہے وہ بچوں کی ویلفیئر کی بنیاد پر ہے, جیسے کہ ہمارا کنٹری لا بھی ہے. ایک تو بچہ جب چھوٹا ہے 18 سال تک جو ہے وہ بچہ ماں کے پاس رہے گا, اگر اس دوران ماں نے شادی کر لی ہے اور پھر بچے کی ویلفیئر کے مطابق جو عدالت کا قانون ہے چائلڈ رائٹس کا اس کے مطابق دیکھا جاتا ہے کہ بچہ کہاں رہنا چاہتا ہے. تو ہم نے مینٹیننس جو ہے اس کی ذمہ داری بھی جو ہے وہ ہسبینڈ پہ ڈالی ہے. ہم نے لازمی قرار دیا ہے کہ نکاح پڑھنے والا جو ہے اس پہ لازمی ہے کہ وہ 1 منتھ کے اندر اندر نکاح نامہ جو ہے وہ اپنی یونین کونسل میں جمع کرائے گا, رجسٹر کرائے گا, تو یہ بھی بڑا ضروری ہے. تیسری ایک باریک سی بات میں یہ بھی بتانا چاہتی ہوں کہ مسیحیت کے اندر قانون کے اندر مسیحوں کے ایک ٹائم میں 2 شادیاں کرنے کی اجازت نہیں ہے. اگر کوئی کر جاتا ہے شادی, قانون توڑ لیتا ہے اور کوئی سول میرج دوسری کر لیتا ہے تو پھر بچے کدھر جائیں گے؟ تو اگر جس کے بچے ہیں وہ نادرا میں اپنی ولدیت کے انڈر ان کو رجسٹر کراتا ہے, تو جو دوسری بیوی کے بچے ہیں جو کہ مسیحیت میں اجازت نہیں ہے, الیگل ہے, لیکن بچوں کو یہ ہے کہ بچوں کو چھوڑ تو نہیں دیا جا سکتا, تو قانون نے راستہ لیا اپنا کہ ان بچوں کا اسٹیٹس جو ہے پہلی بیوی کے بچوں کے برابر ہوگا, یعنی باپ کی جائیداد کی تقسیم میں وہ برابر کے حقدار ہوں گے. اور بیوی جو ہے کیونکہ دوسری شادی کی اجازت نہیں ہے تو بیوی کا جائیداد میں اپنے ہسبینڈ کی جائیداد میں کوئی بھی حصہ نہیں ہے. یہ میں کلیئر کرنا چاہتی ہوں. یہ وہ سوال ہیں جن کے جواب عام طور پر نہیں ملتے.
1: ایک دفعہ پھر اس کا اعادہ کر دیجئے کہ کب بیوی کی جائیداد میں حصہ نہیں ہوگا. آپ نے کہا بیوہ کی تو جائیداد میں حصہ ہے.
0: جو دوسری بیوی ہے, یعنی مسیحیت میں 2 شادیوں کی اجازت نہیں ہے,
1: ٹھیک ہے,
0: اگر کوئی الیگل مطلب وہ کرسچن میرج نہیں ہوگی لیکن وہ شادی تو ہوئی نا, اس کے نتیجے میں بچے بھی آئیں گے, تو بچوں کو پھر بھی قانون نے راستہ دیا ہے کہ بچوں کو وہ جو ان کا باپ ہے اس کی جائیداد میں پہلی بیوی کے بچوں کے برابر اسٹیٹس دیا جائے.
1: بالکل.
0: لیکن ان بچوں کی نادرا میں اپنے والد کے نام کے ساتھ رجسٹریشن ہونا بڑی ضروری ہے, پھر وہ حقدار بھی بن جائیں گے.
1: اور نادرا یہ ان کو حق دے گا؟
0: ظاہر ہے وہ پھر دوسری بیوی کہہ کے وہاں پہ رجسٹر کرائے گا تو پھر ہی اس کے بچے بھی ریکارڈ میں آ جائیں گے.
1: ٹھیک ہے.
0: تو لیکن جب کرسچن لا کے مطابق اس کی جائیداد کی تقسیم ہوگی تو سیکنڈ وائف جو ہے, جو الیگل ہے لیگل ہے جیسے بھی شادی ہوئی ہے, اس کو کچھ نہیں ملے گا اس جائیداد میں سے.
1: یعنی کہ بچوں کے حقوق کو پھر بھی
0: مانا گیا ہے
1: لیکن عورت کے حقوق کو,
0: تاکہ ان بچوں کو پھر ہماری سوسائٹی ایسی ہے ان کو اچھے برے ناموں سے نہ پکارے, ان کو اکوموڈیٹ کیا ہے, کیونکہ بچوں کی عزت نفس کو بحال رکھنا اور ان کے رائٹس کا پاس کرنا یہ بڑا ضروری ہے. میں نے سوال پوچھا تھا آگے, میں نے کہا اس بیوی کا کیا ہوا, انہوں نے کہا اس بیوی نے غلطی کی, اس نے
1: جان بوجھ
0: شادی شدہ بندے سے کیوں شادی کی, اس نے جان بوجھ کے کیا تو اس لیے اس کو تو پنش ہونا ضروری ہے, لیکن بچے تو اپنی مرضی سے دنیا میں نہیں آئے, ان کو اکوموڈیٹ ہونا چاہیے.
1: بالکل ٹھیک. سو آپ کو امید ہے کہ یہ قانون جو ہے یہ ایک طرح سے خواتین اور مرد دونوں کو ایک طرح سہولت مہیا کرے گا, لیکن ساتھ ساتھ
0: ये कानून ना सिर्फ मर्द और औरत को फैसिलिटेट कर रहा है, ये बच्चों को भी कर रहा है और ये खानदान को भी कर रहा है और एक खानदानी जो यूनिट है उसको भी बचाने की बात कर रहा है और फिर लोगों को, लोगों का जो मज़हब है उसका, उसकी पैरोकारी की भी उनको फैसिलिटेशन दे रहा है। तो वो जो कन्फ्यूजन्स थी उसको भी दूर किया और ये नया कानून जो है प्रपोज जो किया है ये लोगों की, इंसानों की ज़िंदगी को आसान बनाने के लिए, क्योंकि कानून जो है फैसिलिटेट करता है, तंग नहीं करने के लिए, इरिटेट करने के लिए नहीं बनाया जाता। तो इसमें जो कमियां थी उनको दूर किया गया और अपने कॉन्टेक्स्ट को सामने रखते हुए इसको लिखा गया और गवर्नमेंट को सबमिट करा दिया गया।
1: बिल्कुल ठीक। तो अब मुझे बताइए कि आजकल तो कानून पास होने का एक मौसम आया हुआ है, हो रहे हैं, तो ये कानून क्यों नहीं पास हो?
0: हाँ जी, बड़ा अच्छा सवाल है। देखिए, मैंने पहले बोला कि 80% क्रिश्चियन जो हैं वो पंजाब में रहते हैं।
1: बिल्कुल ठीक।
0: और पंजाब में जब रहते हैं तो फिर पंजाब में चर्चेज भी बड़े ज़्यादा हैं, डिनोमिनेशंस भी बड़े ज़्यादा हैं। अच्छा, ज़्यादा शोर वो मचा रहे होते हैं जिन्होंने ना कभी नया कानून पढ़ा है और ना कभी पुराना देखा है।
1: ठीक है।
0: वो सुनी सुनाई बात पे प्रोपेगेंडे का शिकार हो जाते हैं। तो शुरू में यूँ लगा कि ये जो नया कानून लिखा गया है ये शायद कोई एंटी क्रिश्चियनिटी लिख दिया गया है, तो उसकी अंडरस्टैंडिंग तो हमने लोगों को जाके दे दी और लोगों को समझ आ गया। अब ये है कि जो लोग प्रोसेस में शामिल नहीं होते वो फिर रोड़े भी अटकाते हैं। तो गवर्नमेंट को चैलेंज था कि कंसेंसस नहीं है। हमने गवर्नमेंट को जवाब दिया है कि जब हमने ये लॉ जमा कराया था तो इस पर कंसेंसस था, मुख्तलिफ चर्चेस के हेड्स के साइन थे, 13 हेड्स के साइन का मतलब होता है 99% क्रिश्चियंस का कंसेंसस। तो कंसेंसस मौजूद है। अब हम गवर्नमेंट को कह रहे हैं कि बार बार कंसेंसस ना लें, बार बार तो कभी मेजोरिटी का भी कोई कानून बनाए तो 100% कंसेंसस नहीं मिलता। तो अब गवर्नमेंट को अपना रोल लेना है, स्टेट को अपना रोल लेना है और वो स्टेट लॉ है ना, तो हम शहरी हैं तो शहरियों को फैसिलिटेट करना जो है वो स्टेट का अपना एक जिम्मेदारी है। अब वो अपनी जिम्मेदारी लेकर आगे बढ़े। और मैं ये भी कहना चाहती हूँ, आज के प्रोग्राम में रिकग्नाइज करना चाहती हूँ।
1: बिल्कुल ठीक। बहुत बहुत शुक्रिया रोमाना, बहुत सैर हासिल गुफ्तगू हुई। तो जो हमारा आईन जो 1973 में बना था उसके पास हो जाने के तकरीबन 55 साल के बाद, 50-55 साल के बाद भी अगर ये कानून नहीं बना तो ये एक तरह से रिफ्लेक्ट करता है कि हम कितनी प्योरिटी दे रहे हैं अपनी कम्युनिटीज़ को, और इसको जल्द अज जल्द, बल्कि मैं तो कहूँगी कि फौरी तौर पे जो है इस कानून के अंदर जो भी कुछ करना है वो करके और इसको पास हो जाना चाहिए। इसके साथ ही आज के प्रोग्राम का वक्त ख़त्म हुआ। एक और प्रोग्राम के साथ हाज़िर होंगे। खुदा हाफिज़।
2: This is FM 101.

0: चलें जी आज की इस सेगमेंट की पहली कॉल देखते हैं हमारे साथ कौन मौजूद है। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम।
0: कौन बात कर रहा है?
1: जाती है मैं आपको कितनी देर से कॉल कर रही हूँ, दो बार पिक की है तो आप बोल ही नहीं रहे थे।
0: अच्छा नहीं मैं तो वैसे चले माजे तभी आपकी कॉल मिल गई। ना बताइएगा अपना।
1: मैं किरण फ्रॉम लाहौर से, आपने मेरी बर्थडे विश करनी है। ओके
0: आज आपकी सालगिरह है
1: जी।
0: चले हम आपको लाजमी विश करेंगे। किरण नाम है आपका?
1: किरण फ्रॉम लाहौर से।
0: किरण फ्रॉम लाहौर। इरम हम एक तो आपको ऑनर
1: आपके नहीं किरण किरण
0: किरण किरण आपको हम ऑनर भी विश करते हैं आपके सामने। बहुत बहुत सालगिरह मुबारक हो। अल्लाह ताला आपको हमेशा खुश रखे, आपके नसीब अच्छे हों। बहुत शुक्रिया बहुत शुक्रिया। कुछ सुनाएंगे या बस यही कहना था?
1: सुनाना तो बहुत कुछ था, शो में आप कोटिंग सुन रहे हैं।
0: अच्छा सुनाना था बहुत कुछ, चलो सुना दें अभी टाइम है तो।
1: तो शेर भी आप पढ़ देना ठीक है?
0: शेर मैं आपके लिए पढ़ दूंगा जी, कोशिश करूंगा।
1: तो मैं बोलूंगी तो पढ़ देना ठीक है?
0: अच्छा आप बोलेंगी वो मैंने पढ़ना है
1: जी। सुने
0: सुनाए।
1: यहाँ सती को हसबे आरज़ू मिला, किसी को हम ना मिले हमें तुम ना मिला।
0: किसी को हम ना मिले हमें तुम ना तू ना मिला
1: जी।
0: बस ये अल्लाह ताला की बांट है जी, कोई किसी को मिला कोई किसी को क्यों ना मिला। अपना ख्याल रखिएगा बहुत ज्यादा ठीक है, और हैप्पी बर्थडे, बहुत ज्यादा सालगिरह मुबारक हो आपको ठीक है।
1: थैंक यू
0: अल्लाह हाफिज़ जी। नेक्स्ट कॉल देखते हैं जी कौन हमारे साथ मौजूद है और क्या कहना चाहते हैं। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम जनाब, मेरी शादी का प्रोग्राम हो रहा है।
0: अंसारी साहब क्या सुनाएंगे?
2: जो मैंने आपको कहा था अगर बारिश का मुताल्लिक कहेंगे तो मैं गाना सुना दूंगा या शायरी सुनाऊंगा?
0: शायरी सुनाए अंसारी साहब, मजा आएगा चूंकि आखिरी आखिरी टाइम है ना।
2: चले मैं शायरी सुन रहा। मेरे अल्लाह से थोड़ी दरख्वास्त है कि अल्लाह मियां जिसकी जोड़ियां आपने बनाई हुई है उस वक्त तक उनको ना तोड़ा करें जब तक वो दोनों बुढ़े ना हो जाए। उससे पहले अगर जब जोड़ी टूट जाती है तो कोई भी एक चला जाता है उसका बहुत बुरा हाल होता है, जैसे आजकल मेरा है।
0: अल्लाह ताला
2: अल्लाह रहम करेगा। मैं आपको सुना रहा हूँ। हमें खोकर बहुत पछताओगे जब हम नहीं होंगे।
0: क्या बात है जी।
2: हमें खोकर बहुत पछताओगे जब हम नहीं होंगे।
0: नहीं होंगे।
2: बड़ी दुनिया को वीरा पाओगे जब हम नहीं होंगे।
0: क्या बात है सारी साहब, क्या बात।
2: हमें अपना नहीं जाने तमन्ना, हम तुम्हारा है। हमें अपना नहीं जाने तमन्ना, हम तुम्हारा है। कि तुम किस पर सितम फरमाओगे जब हम नहीं
0: आऊंगे। क्या बात है क्या बात है। बहुत शुक्रिया अंसारी साहब।
2: देखो ना सुन अभी बाकी
0: है। चलते रहते हैं।
2: बहुत बहुत आसान सही राह वफा की मंजिल है लेकिन, बहुत आसान सही राह वफा की मंजिल है लेकिन, अकेले तुम कहाँ तक जाओगे जब हम नहीं आऊंगे।
0: जब हम नहीं
2: पूरी दुनिया को वीरान पाओगे जब हम नहीं आऊंगे। अच्छा मैं सिर्फ इरम बहन को बताना चाहता हूँ कि कान खोल के सुन ले, हम भी कुंवारे नहीं है।
0: ख्याल रखिए अपना ठीक है।
2: उनकी शायरी का बता रहा वो बहुत बेहतरीन शायरी की थी उन्होंने।
0: ठीक ठीक है बहुत शुक्रिया बहुत शुक्रिया। अल्लाह हाफिज। अंसारी साहब बहुत शरारती हो गए, आप ऑनर इस तरह प्रपोज कर रहे हैं। अस्सलाम वालेकुम जी क्यानी साहब कैसे हैं आप? हम सब आपका प्रोग्राम दिल से सुनते हैं लेकिन आज इस्लामाबाद में आपके चैनल की आवाज़ नहीं आ रही, कोई प्रॉब्लम है। सैयद अदील इकबाल शाह आप इस्लामाबाद पुलिस से हैं। अदील भाई बहुत शुक्रिया आपने थोड़ा लेट इन्फॉर्म किया है, नहीं तो पहले मैं मास्टर कंट्रोल रूम से लाजमी इस हवाले से पूछ लेता कि इस्लामाबाद में ट्रांसमिशन नहीं जा रही। अदील भाई मैंने एक दफ़ा पहले भी आपसे पूछा था, एक मैसेज करके ज़रूर बताइएगा कि आप कहाँ होते हैं, कभी इत्तफाकन मुलाकात वाला सिलसिला भी हो सकता है। तो नेक्स्ट कॉल देखते हैं जी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। मैं बिल्कुल ठीक हूँ जी, कौन बात कर रहे
3: हैं?
0: लाहौर से इरम बात कर रही हैं। इरम क्या कहना चाहेंगे आप, सुनाएंगे आप? जी जी सुनाए सुनाए सुनाए।
3: मैं बुरा नहीं हूँ, मेरी भी कुछ कहानी है। ये जो पतला पतला सा लगता हूँ सब अपनों की मेहरबानी है। वैर तो वैर है वैरों से गिला ही क्या, वैर तो वैर है वैरों से गिला ही क्या, अपने तो अपने हैं अपने हैं अपनों से मिला ही क्या।
0: आए हाय हाय
3: راکب علی لاپی تو کہیں گے کہ ڈبا ڈبا ڈبا ڈبے میں کافی نبی علی لاپی
0: ڈبے میں ڈبا ہی ہمارے بچپن کا شعر ہوتا تھا نا.
3: ہاں اور سلامت رہے, خوش رہے,
0: بہت شکریہ, جزاک اللہ, اللہ حافظ, اللہ حافظ
3: بھائی. ہم نے آپ کو پچھلے ہفتے بہت مس کیا, آپ آئے نہیں تھے.
0: آپ یقین جانیے میں نے خود بہت مس کیا. یہ پروگرام جو ہے نا یہ میری تھراپی ہے, مطلب مینٹلی.
3: آپ کی طبیعت تو ٹھیک ہے نا بھائی؟
0: اللہ کا بہت احسان ہے. ٹھیک ہے,
3: اللہ آپ کو سلامت رکھے, خوش رکھے, اور سب سننے والوں کو سلام.
0: وعلیکم السلام, جزاک اللہ, بہت شکریہ, بہت شکریہ جی, بہت شکریہ. نیکسٹ کال دیکھتے ہیں جی, کون ہمارے ساتھ موجود ہے. السلام علیکم جی.
4: وعلیکم السلام و رحمۃ اللہ
0: وبرکاتہ. سر کیسے ہیں آپ؟
4: حمید بھائی عرض کر رہا ہوں, آپ ٹھیک ہیں, خیریت سے ہیں؟
0: حمید بھائی میں ٹھیک ہوں. آپ ایک پروگرام میں آتے ہیں پھر گم جاتے ہیں, کوئی تین چار پروگرام کے بعد نظر آتے ہیں آپ.
4: میں یا تو سو جاتا ہوں جب کال نہیں ملتی, دو کام ہوتے ہیں,
0: دو کام ہوتے ہیں. ٹھیک ہے حمید بھائی, بہت شکریہ.
4: ایک وقت میں ایک ہی کام ہوتا ہے, یا تو بندہ سو جاتا ہے.
0: بالکل صحیح بات ہے, بالکل صحیح.
4: یا کبھی نہیں بھی مل پاتی.
0: کیا سنائیں گے حمید بھائی؟
4: میں آپ کو اپنی ایک نظم سناتا ہوں جس کا عنوان ہے میں جادوگر ہوں.
0: میں جادوگر ہوں.
4: دیکھیے اس خیال کو کہ پہلی بار مجھ سے جو بھی ملتا ہے, پہلی بار مجھ سے جو بھی ملتا ہے وہ پوچھتا ہے مجھ سے یہی گسا پتا جملہ, کیا کرتے ہیں آپ؟
0: کیا کرتے آپ؟
4: میں مسکرا کے آہستہ سے, بہت آہستہ سے اس کے کانوں میں کہتا ہوں میں جادوگر ہوں.
0: میں جادوگر ہوں,
4: میں جادوگر ہوں, میں لفظوں کا جادوگر ہوں, لفظوں سے کھیلتا ہوں, نظمیں غزلیں بناتا ہوں, پھر ان میں محبتوں کے رنگ بھر کر ہوا میں چھوڑ دیتا ہوں, قفس کو توڑ دیتا ہوں.
0: کیا بات ہے جی, کیا بات ہے.
4: میں جادوگر ہوں, میں لفظوں کا جادوگر ہوں, میں لفظوں سے کھیلتا ہوں, نظمیں غزلیں بناتا ہوں, پھر ان میں محبتوں کے رنگ بھر کر ہوا میں چھوڑ دیتا ہوں, قفس کو توڑ دیتا ہوں. میں اکثر خیالوں کی خوبصورت وادیوں میں اڑتا ہوں, کبھی منظر کبھی پیش منظر کی جستجو میں, ہر ایک لفظ کی خوشبو میں عجب سا تلسم ہے, عجب سا تلسم ہے, یہی جادوگری ہے میری. لیکن کبھی کبھی اجنبی ایسا بھی ہوتا ہے میرے خیال کے پر ٹوٹ جاتے ہیں. لیکن کبھی کبھی اجنبی ایسا بھی ہوتا ہے میرے خیال کے پر ٹوٹ جاتے ہیں, میں اڑ نہیں پاتا, بہت دور جا کے واپس مڑ نہیں پاتا, اور تو کچھ نہیں بس یہی کام ہے میرا. حمید گل نام ہے میرا,
0: حمید گل نام ہے میرا. کیا بات ہے حمید بھائی, بہت شکریہ, ہمیشہ آپ بہت اچھا اور بہت آپ مختلف چیز سناتے ہیں, بہت اچھا لگتا ہے. اپنا بہت زیادہ خیال رکھیے گا, ٹھیک ہے؟ جزاک اللہ, اللہ حافظ. حمید گل ہمارے ساتھ موجود تھے. 1:55 ہو چکے ہیں دوستوں. بندہ ناز چیز کو کہتے ہیں غزل فر محمود کیانی, آپ کو کیا کہتے ہیں ضرور بتائیے گا. اور نیکسٹ دیکھتے ہیں کون ہمارے ساتھ موجود ہیں اور کیا کہنا چاہتے ہیں اس کال کے ذریعے. چلو جی, یہ ہمارے ریگولر کالر ہیں. اور السلام علیکم جی.
5: السلام علیکم.
0: وعلیکم السلام.
5: کیانی بھائی کیا حال ہے؟
0: میں بالکل ٹھیک ہوں جی. کون بات کر رہے ہیں, کہاں سے؟
5: الحمدللہ میں بھی ٹھیک ہوں, عبد النور ہاشمی, رواز گارڈن, لاہور سے.
0: سر بہت شکریہ آپ کی کال کا, کیا سنائیں گے
5: آج؟ میں موجودہ دور کے ایک لیجنڈ ہیں سلیم کوثر صاحب, ان کی غزل کے چند شعر.
0: جی جی سر سنائیں.
5: اس کو ندی اچھی نے گایا بھی ہے, اگر ممکن ہو تو اس کو پلے کر دینا.
0: میں کوشش کرتا ہوں سر, آپ سنائیں.
5: میں خیال ہوں کسی اور کا, مجھے سوچتا کوئی اور ہے, سرے آئینہ میرا عکس ہے, پسے آئینہ کوئی اور ہے. میں کسی کے دستے طلب میں ہوں, نہ کسی کے حرف دوا میں ہوں, میں نصیب ہوں کسی اور کا, مجھے مانگتا کوئی اور ہے,
0: کوئی اور ہے.
5: جو وہ لوٹ آئے تو پوچھنا نہیں, دیکھنا انہیں غور سے, جنہیں راہ میں یہ خبر ملی کہ یہ راستہ کوئی اور ہے,
0: کوئی اور ہے.
5: میری روشنی تیرے خد و خال سے مختلف تو نہیں, مگر تو قریب آ, مجھے دیکھ لوں تو وہی ہے یا کوئی اور ہے,
0: کوئی اور ہے.
5: دشمنوں کی خبر نہ تھی, مجھے دوستوں کا پتہ نہیں, تیری داستان کوئی اور تھی, میرا واقعہ کوئی اور ہے, میں خیال ہوں کسی اور کا, مجھے سوچتا کوئی اور ہے, ارے آئینہ میرا عکس ہے, پس آئینہ کوئی اور ہے,
0: کوئی اور.
5: وہ یاد رکھے.
0: بہت شکریہ, بہت شکریہ سر آپ کا, تھینک یو سو مچ جی. ایک سالگرہ ہم نے وش کرنی ہے, ہمارے بہت اچھے دوست ہیں, امجد نام ہے ان کا, اللہ تعالیٰ ان کو صحت والی زندگی دے. ریسنٹلی ایک بیماری ان کو ڈائگنوز ہوئی ہے. صحت ہمیشہ میں بات کرتا ہوں دوستوں کہ اللہ تعالیٰ کی لاکھوں کروڑوں اربوں نعمتیں جہاں دنیا میں اللہ تعالیٰ نے انسان کو دی ہیں, ان میں سب سے بڑی نعمت جو ہے وہ صحت ہے. اور ایک معمولی سا سر درد جب آپ کو ہوتا ہے تو آپ کو نا ہر چیز دنیا کی نا فیسینیٹ نہیں کرتی, کچھ بھی اچھا نہیں لگتا آپ کو. اسی لیے کہتے ہیں کہ صحت سب سے بڑی نعمت ہے میری نظر میں. اگر ہم ڈیفائن کریں نا, یہ تو لاکھوں اربوں کروڑوں ان گنت نعمتیں ہیں اللہ تعالیٰ کی انسان کے لیے اس دنیا میں, لیکن اس سب میں جو سب سے ٹاپ پر ہے وہ صحت ہے. امجد بھائی اللہ تعالیٰ آپ کو صحت والی زندگی دیں, آمین. اور میں ہمیشہ یہ کہتا ہوں کہ 90s کے جو کڈز ہیں 85 سے آن ورڈ, وہ اس وقت زندگی کے نا سب سے مشکل ٹائم فریم میں, انہوں نے اپنے سامنے اپنے والدین کو بوڑھا ہوتے دیکھتے ہیں. وہ باپ جو گھر میں جب بولتا ہے اس کی آواز کی کھنک سے ایک نہیں دو نہیں پانچ چھ بچے جو ہیں ود والدہ, مطلب ڈر جاتے تھے, یار والد صاحب آ گئے آفس سے یا باہر کام کرنے کے بعد. اب جب آپ ان کو بوڑھا ہوتے ہوئے دیکھتے ہیں, خاص کر کپ کپاہٹ ہاتھوں کے جب آپ والدین کی دیکھتے ہیں نا, یہ بہت بہت مشکل مرحلہ ہوتا ہے. اللہ تعالیٰ سب کے والدین کو صحت والی زندگی دیں. دو تکلیفیں میں ہمیشہ اپنے ان پروگرامز میں بات کرتا رہتا ہوں کہ والدین کی تکلیف اور اولاد کی تکلیف, یہ اللہ پاک کسی کو نہ دکھائے. یہ چونکہ انبیئربل ہوتی ہے, اور ہم 90s کے کڈز جو ہیں وہ اس ایرا سے گزر رہے ہیں جو والدین کو ہاسپٹل لے کے جانا, ان کا پین دیکھنا بڑا مشکل مرحلہ ہوتا ہے. اللہ تعالیٰ سب کے والدین کو صحت والی زندگی دے. اور ایک شعر بھیجا ہے میرے بہت ہی پیارے سے دوست نے, کہتے ہیں کہ میں کچھ بھی نہیں ہوں تمہارے لیے, میں کچھ بھی نہیں ہوں تمہارے لیے, اس بات کا احساس بھی بہت بار کروایا ہے تم نے. اے جڑے ہیں نا یہ سانو بہت تنگ کر دینے. السلام علیکم جی.
6: جی وعلیکم السلام, میں رواں سے نسیم بات کر رہی ہوں, میں آپ کو کچھ سنانا چاہتی ہوں.
0: جی جی سنائیں سنائیں سنائیں.
6: اگر میں عشق نہ بہاتی تو دل سمندر بن جاتا, کشتی ٹکمکاتی کنارا نہ ملتا, تو میں ڈوب جاتی اگر میں عشق نہ بہاتی.
0: عشق نہ بہاتی, بہت شکریہ آپ کا, اپنا خیال رکھے گا. ٹھیک ہے
6: ٹھیک ہے بیٹا, ٹھیک ہے, اللہ حافظ.
0: جزاک اللہ, اللہ حافظ. ان سے پٹھواری میں کبھی کبھی گپ شپ ہوتی ہے, بڑا بہت اچھی پٹھواری بولتی ہیں. نیکسٹ کال, السلام علیکم.
7: وعلیکم السلام, سر عدنان علوی بات کر رہا ہوں فیصل آباد.
0: عدنان علوی صاحب فیصل آباد سے کیا سنائیں گے بھائی؟
7: تیرا ہنسنا کہیں تجھے برباد نہ کر دے,
0: آئے ہائے
7: کہیں تجھے برباد نہ کر دے, کبھی تنہائی بیٹھ کے رو بھی لیا کر,
0: کبھی تنہائی میں بیٹھ کے رو لیا کر. یہ اپنے لیے آپ کہہ رہے ہیں یا اپنے محبوب کو کہہ رہے ہیں آپ؟
7: بس یہ سر, میں نا میرے ایک ٹیچر ہوتے تھے, وہ کہتے ہیں زیادہ ہنسنا کر, یہ نہ کوئی بعد میں تو روئے. تو جب میں اب وقت آیا نا تو یہ شعر مجھے بہت یاد آتا ہے, یہ بچپن کا شعر ہے میرا.
0: ہاں ویسے نا یہ ہم بچپن میں سنا کرتے تھے, اگر کوئی بچہ یا کوئی بہت زیادہ ہنس جاتا نا تو بزرگ کہتے تھے بہت نا آج تھوڑی دیر بعد روئیں گا, تو
7: روئیں گا بالکل زیادہ. اس طرح کہ بچپن کا شعر, ایک میں نے یہ شعر نہیں بولیا.
0: صحیح بات,
7: وہ ابھی شعر یاد ہے میں کہ بالکل یار کے ہوں جڑا نا, جب بندہ تنہا بیٹھ کے رونا نا تو خیر دوسری گل ہے کہ मेनू एफ एम में इतना लगाव हो गया ना
0: जी,
7: मेनू कोई नहीं समझ आती कि यार मेरे से मोहब्बत होगी वन वन ना
0: सर,
7: प्यार इतना प्यारा, मतलब शो तुसी कर दियो सारे कर दियो, हुण दिन को शो लगते है मतलब सुबह 8 लेके 12 तक रकीब और अब्दुल्ला का
0: हेल
7: भाई कहते हैं उसको, वो शो करते हैं रात को जो भी आता है 10 से 12 फिर 12 से 2 ये वाले जो शो होते हैं मैं सारे के सारे सुनता हूँ वन वन के।
0: सर मोहब्बत आपकी अपना बहुत ज्यादा ख्याल
7: रखते हैं ठीक है। तो वैसे ड्यूटी मेरी उधर अटकी होती है सर।
0: अच्छा ड्यूटी तो अटक कौन दी है?
7: हाँ ड्यूटी पे हूँ मैं वैसे अभी भी ना।
0: अटक किस जगह ड्यूटी होती है आपकी? अटक किस जगह ड्यूटी होती है आपकी?
7: मैं अटक कैंट के अंदर सर।
0: अच्छा कैंट के अंदर, मोहब्बतों का शहर है वैसे अटक है ना?
7: मोहब्बतों का शहर है सर, और दूसरा सुकून है यहाँ पे अल्हम्दुलिल्लाह। मैं पूरा अटक घूमा हुआ
0: हूं। तुम्हें पता है उसे मैं गोलगप्पे खाने से इत्थे इस्लामाबाद कई बार गया उसे अटक।
7: मैं एक दफा आओ ना इत्थे आजाद चाट वाले थे दूसरे पे तुम
0: चलो इंशाल्लाह ना ना नहीं याद लेकिन मैं जानता रहा दो तीन वो बिल्कुल स्टॉप नहीं है जरा आपकी कॉल का। सब धागे उसी के हाथ में है जो मालिक कुल जहां का है। नेक्स्ट कॉल देखते हैं जी कौन हमारे साथ मौजूद है कहां से। 2:03 हो चुके हैं। नेक्स्ट कॉल, अस्सलाम वालेकुम।
8: वालेकुम अस्सलाम। क्या नहीं भाई, 1.5 घंटे हो गए लंपर मेरा पे। शेरवली बोल लो, पता लगा
0: शेरवली साहब मैं हाथ जुड़े ने माजिद करता, पता नहीं क्यों लेट कॉल मिल दी तुस्ती। की सुनाओगे शेरवली साहब?
8: कल मिल गया अचानक को नहीं असल पति दुई पल कॉल आवे ने लंपर से मैं पिक्चर मिलाना पे मैं का तेरे प्रोग्राम आते बैठा मैं का अपने ब्राउन नाल गल कर साथ प्रोग्राम लगे मैं तू भी सारी प्रोग्राम सुन के जा।
0: मैं सदके जावा शेरवली साहब सुनाओ तो कुछ सुनाओगे? समझो दिल उथे गर्मी चो कढ के उथे पा देता है। आमीन ते अपना बहुता ख्याल रखे ठीक है। अल्लाह हाफिज अल्लाह हाफिज। नेक्स्ट कॉल देखते हैं जी कौन मकसद मौजूद है। अस्सलाम वालेकुम।
9: वालेकुम अस्सलाम, मैं मोहम्मद अवैस बात कर रहा हूँ इस्लामाबाद से। कहते हैं कि जब दूर उफक पे लाली हो, जब दूर उफक पे लाली हो, जब शाम उदासी वाली हो, जब सब का बंधन टूटा हो, जब आस का दामन छूटा हो, जब दर्शन प्यास बुझाते हो, जब मौसम गीत सुनाते हो, जब कान तरसे बातों को, जब नींद ना आए रातों को, जब कान तरसे बातों को, जब नींद ना आए रातों को, जब आंखों को जगाते हो, जब अपने दर्द सताते हो, जब अपने दर्द सताते हो, जब याद बहुत तुम आते हो,
0: बहुत याद आते
9: हो, जब याद बहुत तुम आते हो,
0: क्या बात है।
9: कभी दर्शकों के नाम लिखना, कभी किताबों में भूल रखना, कभी ये लगाए थे क्या?
0: मैं लाजमी करूँगा ये दरख्तों पे नाम लिखने से ना। मैं एक बात कहता होता था अपने प्रोग्राम में कि दरख्त पे महबूब का नाम लिखने के बजाय महबूब के नाम का दरख्त लगाएं ताकि सदके जारिया भी हो। और वैसे आपने लिखे कभी दरख्त पे नाम किसी का?
9: तो सर जब बच्चे होते थे ना तो हमारे पास वो एक छोटी सी छुरी होती थी जिसे चाकू कहते हैं, तो उसके साथ करते थे। ये कम से कम 2005-06 के बाद,
0: 5-06 की बात। क्या बात है,
9: दरख्तों पे नाम बहुत लिखे हैं सर, पत्तों पे। ये जब नया नया वो कुमार आया था ना तो बहुत नाम लिखते थे।
0: क्या बात,
9: किताबों में फूल तो इतने रखे हैं, इतने रखे हैं कि वो
0: मोर के पंख रखे कभी आपने?
9: मैंने बेतहाशा रखे हैं सर। जब मैं आपको बताऊं कि हमें इतने अच्छे लगते थे, वो जो आंख होती थी ना, मोर की ऊपर के ऊपर आंख बनी होती थी,
0: ऐसे ऐसे
9: हमारी हसरत होती थी कि वो आंख हमें मिल जाए। जब वो आंख हमें मिल जाती थी तो हमारा पूरा दिन बन जाता।
0: बिल्कुल सही कह रहे हैं,
9: बहुत रखे हैं सर, बहुत
0: बहुत शुक्रिया मेरे दोस्त। अपना बहुत ज्यादा ख्याल रखिएगा ठीक है।
9: अल्लाह।
0: اللہ حافظ جی. یہ اسلام آباد سے کال تھی. آج کراچی میں آئی تھنک ٹرانسمیشن کی مجھے ایک جگہ سے کمپلین حیدرآباد سے آئی ہے, کراچی سے فیڈ بیک بہت زیادہ کم ہے. اور دوستوں آپ لوگ کسی بھی پلیٹ فارم سے جب سنتے ہیں کوئی ٹرانسمیشن کا ایشو ہو تو پلیز بتا دیا کریں تاکہ ہم اس کو آن ٹائم جو ہے وہ ٹھیک کروا لیا کریں. السلام علیکم جی.
10: وعلیکم السلام.
0: پیارا سا نام بتا دیں.
10: سر لاہور صاحب سے محمد نوید بات کر رہا ہوں.
0: سر نوید صاحب کیا سنائیں گے؟
10: سر میں صرف دو شعر سناؤں گا آپ کو.
0: جی جی سنائیں.
10: پنجابی کے اندر رکھ فقیرا دنیا اتے ایسا بیان کلاؤں, رکھ فقیرا دنیا اتے ایسا بیان کلاؤں, کول ہوں اتے حسن سارے ٹر جاؤں اتے رہا.
0: کیا بات ہے جی, کیا بات. بہت شکریہ سر آپ کی کال کا. اپنا خیال رکھیے گا ٹھیک ہے
10: جی. بڑی مہربانی.
0: جزاک اللہ جی آپ کی کال کا. 2:07 ہو چکے ہیں دوستوں, آپ کا میرا ساتھ رہے گا ٹھیک کا آلموسٹ 7-8 کا. 2:15 پہ ہم جو ہے وہ سائن آؤٹ کرتے ہیں. مین وائل آپ لوگ ہمیں کال کریں 0511-111-0101 پر. السلام علیکم. السلام علیکم. کال مل چکی ہے جی آپ کی. السلام علیکم.
11: السلام علیکم.
0: وعلیکم السلام. کون بات کر رہے ہیں؟
11: یعنی بھائی کیا حال ہے؟ ٹھیک ٹھاک ہے, خیریت سے ہیں؟
0: اللہ کا بہت احسان ہے, میں بالکل ٹھیک ہوں. اپنا پیارا سا نام بتائیے گا
11: جی. نام ہے مطلوب حسین, آزاد کشمیر سے ہوں لیکن اگر راولپنڈی میں ہوں.
0: ٹھیک ہو گیا جی. مطلوب حسین صاحب کشمیر سے ہیں لیکن فی الحال راولپنڈی میں, کیا سنائیں گے سر؟
11: بس ویسے ہی پروگرام تو میں سنتا رہتا ہوں, تو ویسے میرے کہا چلو بھائی سے سلام دعا کر لیتا ہوں. تو چلو میں سب اتنا کچھ بھی نہیں ہے, چلو کوئی تھوڑا بہت سنا ہی دوں گا.
0: جی جی کچھ سنائے دل کر رہا تھا.
11: دل کی بات لبوں تک لا کر اب تک ہم دکھ سہتے ہیں, ہم نے سنا تھا اس بستی میں دل والے بھی رہتے ہیں.
0: دل والے بھی رہتے.
11: بیت گیا ساون کا مہینہ, موسم نے نظریں بدلی, لیکن ان پیاسی آنکھوں میں اب تک تم رہتے ہیں.
0: کیا بات ہے جی, کیا بات. بہت شکریہ میرے دوست.
11: ٹھیک ہے جناب, خوش رہیں, سارے سننے والوں کو سلام.
0: وعلیکم السلام, جزاک اللہ, تھینک یو سو مچ.
11: السلام علیکم.
0: وعلیکم السلام. نیکسٹ کال دیکھتے ہیں, آخری کچھ 2-3 کالز ہم پروگرام میں شامل کر پائیں گے. السلام علیکم.
12: علیکم.
0: وعلیکم السلام جی, کون بات کر رہے ہیں؟
12: محمد عمر بول رہے ہیں لاہور سے.
0: محمد عمر بات کر رہے ہیں لاہور سے. عمر بھائی کیا سنائیں گے آپ؟ ٹون ٹون سنائیں گے آپ. السلام علیکم.
13: وعلیکم السلام. کیا نہیں بھائی, خیریت سے ہو؟
0: اللہ کا بہت احسان ہے میرے پیارے بھائی. اپنا بہت پیارا سا نام بتائیں.
13: سر میرا نام اسد ہے, کوٹ سے تعلق ہے, لاہور میں ڈیوٹی کر رہا ہوں, ڈیوٹی پہ بیٹھے آپ کا پروگرام سن رہا ہوں.
0: کیا بات ہے جی, ڈیوٹی پہ بیٹھے ہیں. خیال رکھیے گا اپنا, مچھر وغیرہ سے بچانا ہے آپ نے اپنا آپ.
13: سر مچھر الحمد للہ اس سائڈ پہ بہت کم ہے, کیونکہ ڈی سی والے کر رہے ہیں.
0: کیا
13: پروگرام سن رہا تھا میں,
0: وی آئی پی جگہ میں ڈیوٹی کریں گے تو پھر ایسے ہی ہوگا.
13: جی سر
0: میں نے کہا وی آئی پی جگہ میں ڈیوٹی کر رہے ہیں, شکر ہے ان چیزوں سے دور ہیں تو
13: الحمد للہ. سر بس یہ آپ لوگوں کی دعائیں والے دن کی, میں نے کہا میں بھی حاضری لگا.
0: سر بہت شکریہ. کچھ سنائیں گے آپ ہمیں؟
13: نہیں سر بس صرف حاضری لگا.
0: حاضری لگ گئی آپ کی جی, حاضری لگ گئی, لگ گئی. بہت شکریہ, بہت شکریہ آپ کی کال کا. حاضری سے یاد آیا کہ رول نمبر یاد ہے کسی بھی دوست کو اسکول کا؟ کالج کا تو چلو پھر کوئی آپ 10-12 یا اس کا کچھ ٹائم عرصہ گزرا ہوگا. اسکول کے رول نمبر آپ کو کسی دن ہم بات کریں گے, اور کبھی اسکول کے سامنے سے گزر ہو تو اس بلڈنگ کو دیکھ کے وہ بہت سی یادیں تازہ ہوتی ہیں. کوئی ایسے کلاس فیلوز بھی ہوتے ہیں, دوست بھی ہوتے ہیں, یار کل اگر تو اسکول نہ آیا تو میں بھی نہیں آؤں گا. مطلب وہ ٹائم کیا گولڈن ٹائم ہوتا ہے. ہم بھی اسکول ٹائم پہ سوچتے تھے, سنڈے آف ہوتا تھا تو یہ سوچتے تھے یار اتوار گزرے گا کیسے اس دوست کے بنا. اب اتوار کیا, ہفتے مہینے سال اور دہائیاں گزر جاتی ہیں ان دوستوں سے ملے ہوئے. زندگی اتنی تیز ہو چکی ہے, इतनी भाग दौड़ वाली ज़िंदगी होगी है कि जिनको आप चाहते हैं उनके लिए चाहत वाला टाइम निकालना जो है वो भी मुश्किल हो गया। ये नहीं कि ज़िंदगी की इस भाग दौड़ में आप मसरूफ़ हैं, कुछ जीने के लिए, किचन चलाने के लिए, बच्चों का रिस्क पूरा करने के लिए, अपनी ज़रूरतें पूरा करने के लिए इंसान मसरूफ़ रहता है। और वो लोग बहुत लकी हैं जिनके चाहने वाले उनको चाहत भरा वक्त देते हैं, क्योंकि ख्याल जो है ना दोस्तों, ख्याल बहुत इम्पॉर्टेंट है। दूसरे अल्फाज में इसको एहसास अगर आप कह दें कि किसी भी चीज़ का एहसास, किसी शख्स का एहसास जो है अगर आप करते हैं तो वो अगले बंदे को बहुत ज़्यादा ज़िंदा रखता है, लाइवली रखता है। तो एहसास आपकी बातों से, आपके अमल से और आपके बात करने के अंदाज से पता चलता है। आखिरी दो कॉल्स हम देखते हैं, उसके बाद आपसे इजाज़त चाहेंगे। बंदा नाचीज को कहते हैं गज़नफर महमूद कियानी, हमें कहते हैं FM 101 इस्लामाबाद स्टूडियो से, मारगला की पहाड़ियों के दामन से ये प्रोग्राम आपके लिए पेश किया जा रहा है, जिसे 101 इंटरनेशनल कहते हैं। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम।
14: वालेकुम अस्सलाम, क्या हाल है जी, ठीक ठाक है?
0: मैं बिल्कुल ठीक हूँ जी, कौन बात कर रहा है?
14: पहचाना, मैं फरीदा बोल रही हूँ।
0: मैडम बड़े अरसे बाद आप आई हैं, कहाँ चले गए थे आप?
14: मैं कनाडा गई हुई थी ना, तो आई हूँ, तो फिर मैं काफी देर से भी ट्राई कर रही थी, मिल नहीं रहा था।
0: तुसी कले कले चले गए हो कनाडा?
14: जी कनाडा बहुत मैं रही हूँ, 4 महीना।
0: अच्छा 4 महीने, वही ना मैं कह रहा हूँ, बहुत अरसे बाद आपने कॉल की।
14: हाँ जी।
0: कनाडा कैसा था?
14: बहुत अच्छा था, और सबसे अच्छा वहाँ पे वो है नियाग्रा फॉल।
0: क्या बात है जी, हमने हाँ। तो बस इंटरनेट पे उसको देखा है। पाकिस्तान को कितना मिस करती हूँ वहाँ जाके?
14: करती हूँ, बहुत ज्यादा मिस करती हूँ। पाकिस्तान तो फिर अपना पाकिस्तान है,
0: पाकिस्तान जैसा कोई मुल्क नहीं।
14: पाकिस्तान से आई हूँ।
0: हाँ पाकिस्तान जैसा कोई मुल्क नहीं है, जितनी यहाँ पे हमारी याशिया है ना वो दुनिया में कहीं भी नहीं। बिल्कुल, कुछ सुनाएंगी मैडम आप?
14: मैं सुनाती हूँ।
0: सुनाए।
14: इरादा था तरके मोहब्बत का, लेकिन फरेबे तबस्सुम में फिर आ गए हम, अभी खा के ठोकर संभलने न पाए, कि फिर खाई ठोकर संभलते संभलते
0: संभलते संभलते। क्या बात है।
14: हेलो
0: जी जी जी।
14: अगला है जी, उन्हें खत में लिखा कि दिल मुस्तरिब है, जवाब उनका आया मोहब्बत न करते, तुम्हें दिल लगाने को किसने कहा था, पहल जाएगा दिल बहलते बहलते।
0: आए हाय हाय बहल जाएगा दिल बहलते बहलते
14: जी, ऐसा ये उनके शेर हैं कमर जलाल।
0: बहुत कमाल की ये लाइन क्या थी कि तुम्हें किसने कहा था मोहब्बत करने के लिए,
14: तुम्हें दिल लगाने को किसने कहा था, तुम्हें दिल लगाने को किसने कहा था, पहल जाएगा दिल बहलते बहलते
0: बहलते बहलते। कमाल का जी, आपने ना महफिल लूट ली है।
14: थैंक यू वेरी मच,
0: बहुत शुक्रिया, अपना बहुत ज्यादा ख्याल रखिएगा, ठीक है?
14: थैंक यू जी, बहुत शुक्रिया, बड़ी मुश्किल से मिली
0: है। जज़ाकअल्लाह, बहुत शुक्रिया जी, बहुत शुक्रिया। अल्लाह हाफिज़ जी, अल्लाह हाफिज़। ये थी आज की हमारी लास्ट कॉल।

0: तो खाओ और पियो और आंखें ठंडी करो। अगर तुम किसी आदमी को देखो तो कहना कि मैंने अल्लाह के लिए रोजे की मन्नत मानी, तो आज मैं किसी आदमी से हरगिज कलाम नहीं करूंगी।
1: فأتت به قومها تحمله قالوا يا مريم لقد جئت شيئا فريا
0: پھر وہ اس بچے کو اٹھا کر اپنی قوم کے لوگوں کے پاس لے آئیں، وہ کہنے لگے کہ مریم یہ تو تُو نے برا کام کیا۔
1: قالوا يا مريم لقد جئت شيئا فريا
0: پھر وہ اس بچے کو اٹھا کر